तुड़ाव धयून तेहनी मीनी का शल दिल हफ्ते का तीन आदाई था तिब्दा तेना शल तुम आगना हुआ तू न तुम आगुआ तिलहा नहीं हुआ उन अम आगना का शल तेती रोकना हिनिन उन हमसे हो हदी दाने दे तू न इन अमराद हुआ ते तिलहा नहीं बते आन मीन का ओ दही दाए इन तिम बते हो कक इन बते यान हंकाई कक हंकाई भी कतिम ने बंदे थाया अन्य मियादी इन बलिब दियो कने उधायुम तो बिडावी उन उकासना उन बिने आदम अखलगियत इदियत इतकुकत हा ए अनु उन बशरी व अदेती व अलमना एदनेन गुबे उन बशरी व तदेती व दिया उन गुबे उन तदेती बेफम बरु ककनान इबारे तिंदिय उन गुबे बरु इन इमरात इदिन तेन जरासिम एदने व फैरूसा एदने व बक्टीरिया एदने न व इन बताय एनो इमोट हारबीन उन उन उगुबे उंबरु बरे हारबेती इमोट उन दाबुं बरुक तिलहन होय शिलकतिन दे कोई बे इशिलकन तिन दे उन उगुबे वल्ला उकासन याव के कति बुंबरु कक तिस अकीराया कक दाई था ति दन्य उंबतुत तो सकरोय उगुबे दिया तिन दियो कक दन्य तो सकरोय उन उगुबे तुम अरे तु दाई तम तिनी तेना ते सवाल तिनीन आ ते तेना تدای تم ارے تدای بیتے قبل کی دہو حدید نا سوری دبا بو حدید آبا تین تدای کستے گات گات مریتی دگیر کی تئی ہایا تتم ارے تکرات اون اوگو بے اس اکرت ان باتے تم تنیا توشا تکتیک تی خدراوے کتینک سلطہ تکتیک آن تی فواکے کتینک تتین ان باتے گار ناتی دگیر با آئے کستے ان باتے ہو گوتنی ارے تاو تی آو تی ملکو तेना इम्बते तुम्हारे तम्ती बोधोर हो गुत्ते ने उन दा उन था आती बरु उन ओग भी उम्बरो सकरात कहती ओग भी अंकीरो तिलहन है इशालिकन बरु अकरा काव कहती अब का अमोटे काव कहती इतना तिने ने जरासिम वा मिक्रोबा वा नी दे इम्बरे दाए फिन इमोटे तू न तू राउना ना तू तिंदिए इन्हें उन मराकिजे हुआ मुस्तशफाए हुआ इरावे हुआ तहसीन एदने न तह تحسین نانا تو تندیک جرات ان ان سرکا دادس اکای اونیت ایفن ان باتا کک ساکن تندیک ان باتا ان اوگو بی اوراو کک اوگو بی اوراو تندیک ان بارا مرادا ایفن اینوک تانی حریم اللہ محل بابار اینہن اشال الیدنیب اللہ اشال اللہ ہم بی اکنا تیتونس ایدنی ہوا اصول ایدنی ہوا آن ان بارے کسی الکتکوت ایدنی ہوا الدفتري يدني تو إن بتيك أستة إموت إهن تحسين يدني نسرك دبنو أباك أيون إهن مستشفى أو مراكز وإهنك إن بري بيتيت نسرك أيك إن بري رستنيه دنيه إن بري